0: कम्प्लिटली थुप्रै अब अर्गानिक विधि अब नि बाँकी अब न रिदि हिँडी आङ जतो ताकुक तै बुकुक खुक बार खाइने रङ्न खोइजाओ नगरको खाइकै चिङमा बुरु कुम बिथि रोक्दछ चिङ मिस्के बिगुङको जिउ चिनी नानु थाकु सङ्ग्रह फान्टो खाइकाङकाई हाय उङको थाप्ला न उङ्गो खाइ त मिहिनानी बन छाङ्के ओइ छाङ्के ओइ छारो
1: गुन्डक छग्जग्र थाप्लाहरू मात्र नोक्दछ
0: अब न कोनि सारो अङ्क निम्तिनी तामा ताम्बाकै यङ मालिमैया बोलायो फेले फेलेङ त थाप्ला त फेले फेले गाई आ फेले फेलेङमा भाइ बरक आगुमैया गाई त खोदिबो खै मेता
1: ओलोकै नचङ ताल थामकन सम सखागेमा कता
0: मसो त चङ्गा पनि यागे न खाग मनाइ ऊ कोनि 60 days 56 days बा उनकोनि तालनि इङ्कै न चङ मसो खाग मन गाईमानि छिमी उनको मजा
1: अबो त खानालाई मसो ताबो खानालाई नै चाकुमुरा
0: चाकुमुरा अङ्गकै चाहिँ चिनी बरक जेखे काइयो अबकै चार ताङै खेले अङ्गकै माइसिङ मल अङ्कै खेतो न हैन मालडिलाई अङ्कै ओ चाकुमुरानि बुचली बुचली न आङ सानाइ जे चिनी जे लोकल जे बुचली तङमानि मसो भएन लोकल बुचली न चाउ ताङ हिम्बा अब योगो अङ्गकै लोकल चाकुमुरा बुचली ऊ हुक्ने बाक्साको नि बाजानी पाइति फेयो पाइतु बिनाइ नगचाइ पेके आ बुझ्ने ताखिप्दी अब न जुन काइमानो अब न फरानै या कोही काइमा या गलो हुँगा काइ जुन आमनि फैजिङ तै गोबाङमा फचल मन मन अब नकै बुथाइ नथाइ दि नाइ आङ चिन जे लोकल चाकुमुरा आम ताङ हिम्बा आमनि बुथाइ न बाजारो मरक्को जस बजार पन्थानि जिरेन्य बजार पन्थानि रानी बजार पन्थानि लेक्समुनि बजार पन्थानि खुवाइ बजार पन्थानि कोइलासोर बजार पन्थानि हुक्नि चाकुमुरानि हिङ्कै न मरक ब थप थगु बिनि साउन्ड चाहिँ मेटलिक साउन्ड हुन्थ्यो काइ आमन काइमा या गोलो हुँगा काइ आङ थाइचिङ बसाका
1: यो
0: बसक न उङ्गो खै साँचो बड हाकर हाकर खुरखुरी काइखेन चाउ हाकर खुरखुरी तामिनानि पाँच फुट परे परे कैसे कैसे हाकर खाइरिखाङकाइ हुँकै अब चाकुकटा हुँकै आरो काइरिखाङकाइ आरो कै निनि उ मुचकी सार उङ्कर उयाकै
1: कम्पोस्ट सार बुदा खाइमा गइमा
0: कम्पोस्ट सार न मुचकी सार ता मुसुक बिखी हाकर बुलाइ बोकलाइयो बाक्साकै त बोलाइनु सिमी हल्का
1: बोका
0: बार्मी कम्पोस्ट रोकायो कोन कोक्रे अब जतन रिमान
1: अब
0: तिखेन साँचुना नाङ्गिया सचाङकै त बिनी आयु कम ब उमर बेसी बाल थैया ब चार मास रोकै पाइथाउँ जतन पाइथाउँ अङ्कै बन खै लाइन खै काइखेन चाउ खाटो अङ्कै ऊ बन त चिङ जतन उनको मारे नाइ डङ मारे नाइ त्यहाँ डङ्ग्री न थाङ्गा काइ अब लाइन याङकै मुसाङ्ग्या लाइन गाकै आरो उको खाप खाटो नाइ नाइकानि ब खाइतङनाइ जत किसु न चिनी सामुङ ताङथो अङ्कै आबुनि बागै न छाओ जे लाइन खै काइखे न चाकु
1: आसुचरा त चङ खाना लाग्या ताबुङ नियम मल र तामो तामो मुखेतिङ थाइकेतिङ काइमान ताइ अमुखेतिङ थाइकेतिङनि बिसिङ तै चङ बुसक जरा तै हुबार खाइनाइ रक प्रफिट मान चङ मजतन खाना लाग्या ताइ बाहायके काइनानि अकक्त चङ गाहामकै न खाना लाग्या अबुन रोगै सबै शुक्र बै सामान्य बागै सार्न बेलाखेन हामबाय तिनि न जरा हो ताइ निनि जरा गाहाम जोंनो रोखा तिनि आबन बागै न पाइफ्लाइ हामबाय मारो हाइन हाइ जों गुबुननि हाथि रग' गुबुननि मैखेथों थाइखेथों न रोगै जों सालायनो होनै हमहाके कक जारैनो तिनिनि हाबानि कक फान्दा अर्न जों बायरेखा हामबाय
0: खुलुमखा